नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यन कुमारी शर्माबाट। अंग्रेज उपनिवेशिक सत्ताको विरोध लड्दै शहीद भएका पियरली फुकन र जीवराम दुलिया बरुवालाई राष्ट्रिय स्वीकृति प्रदान लगायत एनसीईआरटी पाठ्यक्रममा उनीहरूको जीवनी समावेश गर्ने कदम चालिएको छ। हिजो असम विधानसभामा सोनारीका विधायक धर्मेश्वर कुँवरले उठाएका विशेष प्रश्नको जवाबमा असम विधानसभाका सभामुख रञ्जित कुमार दासले यस सम्बन्धमा उपयुक्त कदम चाल्न राज्य सरकारलाई निर्देश दिनुभएको हो। श्री कुँवरले विधानसभाको 301 नम्बर अन्तर्गत सरकारको ध्यान आकर्षण गराए कि सन् 1857 विद्रोहलाई देशको पहिलो स्वतन्त्रता संग्रामको रूपमा मान्यता दिए तापनि यो विद्रोहसँग लगभग 27 वर्ष अघि असममा ब्रिटिस विरुद्धको विद्रोह सुरु भएको थियो। यो विद्रोहको अभियोगमा सन् 1830 24 सेप्टेम्बरमा असमका वीर सन्तान पियोली फुकन र जीवराम दुलिया बरुवालाई मृत्युदण्डले दण्डित गरिएको थियो। विधायकले दुवैलाई देशको स्वतन्त्रता आन्दोलनका पहिलो शहीदको रूपमा मान्यता दिएको छन्। विधायकले उठाएको मुद्दाको जवाब दिँदै संसदीय मामिला मन्त्री पीयूष हाजरिकाले दुई शहीदहरूको समाज समानता आदर्श र योगदानलाई कायम राख्न असम सरकारले केन्द्र सरकारसँग समन्वय गरेर काम गर्नेको वाचा गर्नुभएको छ। डाक्टर हिमन्त विश्व शर्माको दोस्रो कार्यकालको पहिलो पूर्ण बजेट 10 जुलाईमा विधानसभामा पेश गरिनेछ भने वित्त मन्त्री जयन्त मल्ल बरुवाले बताउनु भएको छ। उहाँले जनताले विधानसभा चुनावमा पूर्ण बहुमतका साथ भाजपालाई शासन सुम्पिएको र यस वर्षको बजेटले जनताको यो विश्वास र अपेक्षा पूरा गर्न आशा व्यक्त गरेका छन्। यसैबीच मुख्यमन्त्रीले राज्यमा लागू मादक द्रव्य नियन्त्रणका लागि गृह मन्त्रालयले कडा पदक्षेप हाता लिएको कुरालाई पनि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले जानकारी दिँदै नशामुक्त असम सन्दर्भमा एउटा छलफल गर्नुभएको थियो। कंग्रेसका विधायक जाकिर हुसेन सिकदारले राज्यका लागू नशाद्रव्य सन्दर्भमा उठाएको प्रश्नको जवाबमा मुख्यमन्त्रीले उक्त कुरालाई जान्न दिनुभएको हो। डाक्टर शर्माले भन्नुभयो कि प्रहरीले नशाद्रव्यको तस्करी रोक्न कडा कारवाही गरे तापनि म्यानमार, मिजोरम, मणिपुर जस्ता सीमावर्ती क्षेत्रहरूमा यो अभियान असफल भएको बताउनुभयो। हिजोदेखि अनुष्ठित 21 दिनको अधिवेशनमा मोट 16 बैठक अनुष्ठित भएको छ र आउँदो 31 जुलाईमा अधिवेशनको अन्त हुनेछ। विक्र सदस्य राष्ट्रहरूका मादक द्रव्य विरोध संस्थाका प्रमुखहरूको दुई दिन बैठक हिजो गुवाहाटीमा सम्पन्न भएको छ। हिजोको कार्यक्रममा पारित घोषणा पत्रले लागू नशामुक्त विश्व निर्माण गर्ने संकल्प गरेका छन्। केन्द्रीय लागू नशामुक्त नियन्त्रण एजेन्सीका महानिर्देशक अनुराग गर्गले यस सम्बन्धमा काम जारी राख्न देशमा ब्रिक्स भर्चुअल फोर्स गठन गर्दै यस क्षेत्रमा काम गर्दै जानुलाई महत्त्व दिएका छन्। गृह मन्त्रालयको अधीन मादक द्रव्य नियन्त्रण संस्थाको उद्योगमा गत सोमबारदेखि

अनुष्ठित बैठकमा निशायुक्त द्रव्यको व्यवहार र यसको अपव्यवहारको विरोध गर्ने क्षेत्रमा ब्रिक्सका सदस्य राष्ट्र र देशका मादक द्रव्य विरोधी संस्थाका मुरब्बी तथा वरिष्ठ विषयहरू पनि सहभागी भएका थिए। श्रोताहरूले समाचार सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। सरायघाटको पुराना पुल मरम्मतका लागि 13 जुलाईदेखि 15 सेप्टेम्बरसम्म बन्द रहनेछ भन्दै कामरूप महानगर जिल्ला आयुक्त स्वप्निल पलले प्रकाश गर्नुभएको छ। यो समय अन्तर्गत पुरानो सरायघाट पुलमाथि यातायात सम्पूर्ण रूपले बन्द रहनेछ। हिजो अनुष्ठित हेङ्ग्राबाडीको जिल्ला आयुक्त कार्यालयमा एउटा सम्वाद भेलामा कामरूप महानगर जिल्ला आयुक्त स्वप्निल पाल र महानगर आरक्षीका यातायातका उपआयुक्त जयन्त सार्थी बोराले उक्त कुरालाई घोषणा गर्नुभएको थियो। आयुक्तले जानकारी दिए अनुसार रेल विभाग लगायत विभिन्न विभागका विषयहरूसँग छलफल गरेपछि पुरानो सरायघाट पुलको मरम्मतका लागि बन्द राख्ने निर्णय लिएको हो। साथै नीति नियम भङ्ग गर्दै महानगरीमा चल्ने 63 ग्रीन बस चालकको प्रमाणपत्र रद्द गरिएको कुरालाई पनि उपायुक्तले प्रकाश गर्नुभयो। शिक्षा मन्त्री डाक्टर रनोज पेगुले हिजो लोकभवनमा राज्यपाल श्री लक्ष्मण प्रसाद आचार्यलाई भेटेर राज्यमा उच्च शिक्षा क्षेत्रलाई सुदृढ पार्ने चालिएका कदमहरूको बारेमा जानकारी गराउनुभयो। उहाँले उच्च शिक्षाको गुणस्तर बढाउन, शैक्षिक अवसरहरू विस्तार गर्न र अनुसन्धान नवप्रवर्तन र शैक्षिक उत्कृष्टताको लागि स्वस्थ वातावरण सृजना गर्ने निरन्तर प्रयासहरूमाथि प्रकाश गर्नुभयो। राज्यपाल श्री आचार्यले उक्त शिक्षाको गुणस्तर सुधार गर्ने शिक्षा विभागले चालेको कदमहरूको पनि प्रशंसा गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो समाचार आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारित नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22 र 2 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको थालनीमा प्रस्तुत छ मलाई मनपर्ने गीतको कार्यक्रम। आउनुहोस्, मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, पवन रेङडुन र सुनिता गजमेरको स्वरमा यो युगल गीत।

मलाई मनपर्ने गीतको कार्यक्रममा अब सुन्नुहोस् नरबहादुर दर्जीको स्वरलाई। श्रोताहरूले मलाई मनपर्ने गीतको कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट।

हीरा र शैलीले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रमसहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।